0: रक्षित राख्छ।
1: बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको संकेत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, सेफकोर हेल्थ LLC-ले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन्स ब्राउन्स LLC-ले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन स्प्राउट्स LLCले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नावारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्री ग्रिन स्प्राउट्स एलएलसीले एभ्री ग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा जाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मूड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन्स ब्राउन्स एलएलसीले एभ्रिगेन्स ब्राउन्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन्स ब्राउन्स एलएलसीले एभ्रिगेन्स ब्राउन्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स एलएलसीले एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स LLCले एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण, असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन्स स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण, स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्री ग्रेन्स स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन्स ब्राउन्स LLC एभ्रिगेन्स ब्राउन्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स LLCले एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, सेफकोर हेल्थ LLC-ले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स LLC-ले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व

स्पन्जी प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी, कोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स LLC एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी, कोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र

धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण, असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स LLCले एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण, स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्।

तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण, असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्री ग्रेन्स स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण, स्प्राउट्स STEC, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण,
सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नावारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण, असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन स्प्राउट्स LLCले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण, स्प्राउट्स STEC, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्।
यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स LLCले एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण,
आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन्स ब्राउन्स एलएलसीले एभ्रिगेन्स ब्राउन्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण। आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ
एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन स्प्राउट्स
एलएलसीले एभ्री ग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नावारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्री ग्रिन स्प्राउट्स एलएलसीले एभ्री ग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले,
घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। LLC एप्रिकिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ।
हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँ युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन्स प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँ युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि।
यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेफकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन्स ब्राउन्स LLC एप्रिकिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ।
बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, सेफकोर हेल्थ LLC-ले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन्स ब्राउन्स LLC-ले एप्रिकिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ।
दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाई, उच्च ज्वरो, तीव्र पेट दुखाई वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, सेफकोर हेल्थ LLC-ले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन्स ब्राउन्स LLC-ले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाई, उच्च ज्वरो, तीव्र पेट दुखाई वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ।
यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा

औषधि विधा से कोरभेद एलएलसीले फ्लुफेनाजिन एसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 एमएल फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 एमएल ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको पौन बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 एमएल फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 एमएल ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले

प्रिय राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन स्प्राउट्स LLCले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास

Vita, Secorhead, LLC-ले फ्लुफेनाजिन एसिएल एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दूधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दूध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेकोरहेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स।

प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC-ले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण, असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन्स LLC-ले एभ्रिगेन्स स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण, स्प्राउट्स STEC, गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र

मात्र कारण असफल स्थिरता निर्दिष्टीकरणहरू अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ कारण स्प्राउट्स एसटिईसी कोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। हात धुनु साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नावारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पीआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी कोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। हात धुनु

गर्न आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्री ग्रेन्स स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको

रूमिक फिर्ता गर्दैछ जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अन्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स एलएलसीले एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अन्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको

खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स LLC एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबै

जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, सेफकोर हेल्थ LLC-ले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण, असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन्स ब्राउन्स LLC-ले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण, स्प्राउट्स STEC, गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका

20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन स्प्राउट्स LLCले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ।

अनि निर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन्स ब्राउन्स एलएलसीले एभ्रिगेन्स ब्राउन्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3

मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। LLC एप्रिकिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ।

विश्वको कथन विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी कोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्ट।

भने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिग्रिन स्प्राउट्स LLCले एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फा अल्फा मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व

माराथनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्री ग्रिन स्प्राउट्स एलएलसीले एभ्री ग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफूल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट

कम बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिग्रिन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC, गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्।

14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर USP 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ।

मा खोप लगाउनु। खोपहरूले शरीरलाई दाद्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLCले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एप्रिकिन्स प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाद्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित

बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्री ग्रिन्स स्प्राउट्स एलएलसीले एभ्री ग्रिन्स स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिइसी गोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। तनावको सामना गर्नु। तनाव र कमजोर मूड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण। आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर यूएसपी 15

खुवाउनुहोस्। यदि दुध बिनादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। सेफकोर हेल्थ LLC-ले फ्लुफेनाजिन HCL एलिक्सिर USP 15 mg प्रति 3 ml फिर्ता गर्दैछ, डेलिभर गर्दछ। 10 ml ओरल एलिक्सिर PI अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। एभ्रिगेन स्प्राउट्स LLC-ले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाअल्फा, मेथी, बन्दा, मुग, अर्जुकी, दाल, हरियो मटर समावेश छ। कारण स्प्राउट्स STEC गोलाई र सालमोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ।

औषधि प्रशासनबाट औषधि भित्ता सेकोरहेल एलएलसीले फ्लुफेनाजिन एसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ। डेलिभर गर्दछ 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ, जसमा अल्फाल्फा मेथी बन्दा मुग अर्जुकी दाल हरियो मटर समावेश छ। कारण स्प्राउट्स एसटिईसी कोलाई र साल्मोनेलाले दूषित हुन सक्छ। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता सेकोर हेल्थ एलएलसीले फ्लुफेनाजिन एचसिएल एलिक्सिर युएसपी 15 मिलिग्राम प्रति 3 ml फिर्ता गर्दैछ। डेलिभर गर्दछ 10 ml ओरल एलिक्सिर पिआई अल्कोहल 14% मात्रा अनुसार मौखिक प्रयोगको लागि मात्र। कारण असफल स्थिरता निर्दिष्टीकरणहरू। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता एभ्रिगेन स्प्राउट्स एलएलसीले एभ्रिगेन स्प्राउट्स क्रन्ची प्रोटिन स्प्राउट मिक्स फिर्ता गर्दैछ।